0: शेर, इन दोनों से आप बखूबी वाकिफ हैं। शेर कहने वाला शायर होता है और शायर शेर कहता है, लेकिन हम कई बार ये सोचते हैं कि जो बात हम कह नहीं सकते, आम लफ्ज़ों में हम बयान नहीं कर सकते, शायर उसे बड़ी नाजुकी के साथ उन लफ्ज़ों को मोती के माला में पिरोकर हमारे सामने ऐसे पेश कर देता है कि हमारे दिल की तर्जुमानी भी हो जाती है, और कई बार वो हमारी हिजो भी कर देता है, यानी हमारी शिकायत भी करता है, फिर भी हम वाह कर उठते हैं और आह कर उठते हैं। ये कमाल शायर का होता है। तो एहसास की और जज्बात की तर्जुमानी करने वाला इस दुनिया में कोई शख्स है तो वो है शायर। शायर अपने लफ्ज़ों से अपने दर्द को, अपने एहसासात को, अपने जज्बात को इस तरह कशीद करता है कि सुनने वाला ना चाहते हुए भी आह कर उठता है और वाह कर उठता है। और यही खूबी है शेर की कि वो शेर कामयाब होता है जो हमारे दिल को छू लेता है। और ये मुशायरा सिर्फ आह और वाह करने की चीज़ नहीं है, ये मुशायरा हमारे तहजीब की अमीन रही है और अमीन है, और मुस्तकबिल में भी ये हमारे तहजीब की अमीन साबित होगी। मुशायरा न सिर्फ एक तहजीब को बयान करती है, मुशायरा न सिर्फ हमें आदाब सिखाती है बोलने का, न सिर्फ एहसास को बयान करने का, अपने जज्बात को किसी के सामने पेश करने का अंदाज़ सिखाती है, बल्कि हमें लफ्ज़ों को बरतने का सलीका भी सिखाती है। तो सामीन, इसी के मद्देनज़र आज हमने स्टूडियो में मौजूद हैं हमारे सामने लंकेश गौतम हैं, दूसरे शायर मेहमान हमारे सफ़ीर सिद्दीकी साहब हैं, और कहा जाता है कि वजूद जन से है कायनात में रंग, कि अगर जन ना हो तो फिर कायनात बेरंगी हो जाती है, जो तीसरी मेहमान हैं रुमैसा रहमान। आप तीनों का इस महफिल में इस्तकबाल है, हम आपको खुश आमदीद कहते हैं। आइए अपने शेरी सफ़र को आगे बढ़ाते हैं, और सबसे पहले हम सफ़ीर सिद्दीकी के हुजूर चलते हैं और उनसे उन्हीं की ज़बान में उनका ही कलाम सुनते हैं। सफ़ीर सिद्दीकी साहब,
1: बहुत बहुत शुक्रिया। बग़ैर किसी तमहीद के गज़ल से कुछ अशार देखें।
0: अशार
1: मतलब है कि ज़ीस्त एक खुशनुमा इजारा है,
0: ज़ीस्त
1: एक खुशनुमा इजारा है, मौत ही इस मरज़ का चारा है।
0: क्या बात,
1: ज़ीस्त एक खुशनुमा इजारा है, मौत ही इस मर्ज का चारा है, जलता रहता है मर के भी सदियों।
0: आहा, जलता रहता है मर के भी सदियों,
1: जलता रहता है मर के भी सदियों, दिल भी दरअसल एक सितारा है।
0: क्या बात है, क्या बात, क्या बात,
1: बहुत शुक्रिया। जलता रहता है मर के भी सदियों, दिल भी दरअसल एक सितारा है, बेबसी इज़्तिराब और घुटन,
0: बेबसी
1: इज़्तिराब और घुटन, मुख्तसर अपना गोशवारा है।
0: क्या बात है, बहुत खूब,
1: बहुत बहुत शुक्रिया। मुख्तसर अपना गोशवारा है, और शेर देखें कि हम मरज हैं जनाबे मीर के हम, हम मरज हैं जनाबे मीर के हम, और तबीब अपना माह पारा है।
0: क्या बात है,
1: और तबीब अपना माह पारा है। बहुत शुक्रिया। ना खुदा मिल भी जाए इश्क में गर, ना खुदा मिल भी जाए इश्क में घर, ये समंदर तो बेकिनारा है।
0: क्या बात, बहुत
1: ये समंदर तो बेकिनारा है, अब तो यूं है कि जो भी देखिए वो, अब तो यूं है कि जो भी देखिए वो, यहाँ से चल देने का इशारा है।
0: क्या बात है, बहुत खूब,
1: यहाँ से चल देने का इशारा है। बहुत शुक्रिया। और मक्ता देखें कि किसने हमको सफीरे गम न किया, किसने हमको सफीरे गम न किया, वक्त बस एक इस्तियारा है, वक्त बस एक इस्तियारा है, ज़ीस्त एक खुशनुमा इजारा है, मौत ही इस मरज का चारा है।
0: क्या बात है, बहुत खूब,
1: बहुत शुक्रिया। और एक और गजल से कुछ अशार देखें। मतलब है कि बेकरारी ही बेकरारी है,
0: बेकरारी ही बेकरारी है,
1: बेकरारी ही बेकरारी है, रात अंधी है दिन ततारी है।
0: क्या बात है,
1: बेकरारी ही बेकरारी है, रात अंधी है दिन ततारी है, लड़खड़ाने लगे हैं जब्त के पांव,
0: लड़खड़ाने लगे हैं जब्त के पांव,
1: लड़खड़ाने लगे हैं जब्त के पांव, बोझ है दिल पे और भारी है।
0: क्या बात है,
1: बोझ है दिल पे, बहुत शुक्रिया, बोझ है दिल पे और भारी है, हो गया सुर्ख रंगे आरिज़े हू, हो गया सुर्ख रंगे आरिज़े हू, हाय क्या चीख दिल ने मारी है।
0: क्या बात है,
1: बहुत बहुत शुक्रिया। हाय क्या चीख दिल ने मारी है, हो गया सुर्ख रंगे आरिज़े हू, ہائے کیا چیخ دل نے ماری ہے، ہے ایک آشفتہ سر جلال میں آج، ہے ایک آشفتہ سر جلال میں آج، رات پر کپ کپی ستاری ہے، رات پر کپ کپی ستاری ہے۔ اور یہ شعر دیکھیں خاص طور پر کہ تیز ناخن ہے،
0: تیز ناخن ہے،
1: جسم ہے غم ہے، تیز ناخن ہے، جسم ہے غم ہے، اور عجب شوق لالا کاری ہے، اور عجب شوق لالا کاری ہے۔ بہت بہت شکریہ۔ اور عجب شوق لالا کاری ہے، دل کے گھنگرو تو کب کے ٹوٹ چکے، دل کے گھنگرو تو کب کے ٹوٹ چکے، رقص دھڑکن کا پھر بھی جاری ہے۔ بہت بہت شکریہ۔ دل کے گھنگرو تو کب کے ٹوٹ چکے، رقص دھڑکن کا پھر بھی جاری ہے، اپنے قابو میں کب ہے زیست کا کھیل، اپنے قابو میں کب ہے زیست کا کھیل، اس کی ہر چال استراری ہے، اس کی ہر چال استراری ہے۔ اور غزل کا مقطع دیکھیں کہ ہاں یہی مسکراہٹوں کا سفیر، ہاں یہی مسکراہٹوں کا سفیر، شاہ اقلیم سوگواری ہے، شاہ اقلیم سوگواری ہے، بے قراری ہی بے قراری ہے، رات اندھی ہے دن تتاری ہے۔ بہت بہت شکریہ۔ ایک اور چھوٹی بہر کی غزل ہے، اس سے بھی چند اشعار دیکھیں۔ مطلع ہے کہ آنے والی ہے رات شام ہوئی، آنے والی ہے رات شام ہوئی، روشنی بس یہیں تمام ہوئی، آنے والی ہے رات شام ہوئی، روشنی بس یہیں تمام ہوئی، کس کو ہونا تھا میرے نام مگر،
0: کس کو ہونا تھا میرے نام،
1: کس کو ہونا تھا میرے نام مگر، کیسی محرومی میرے نام ہوئی،
0: کیا بات،
1: کس کو ہونا تھا میرے نام مگر، کیسی محرومی میرے نام ہوئی، بے بسی نے لگا دی یاس پہ مہر،
0: بے بسی نے لگا دی یاس پہ مہر،
1: بے بسی نے لگا دی یاس پہ مہر، حجت امید کی تمام ہوئی،
0: کیا بات،
1: حجت امید کی تمام ہوئی۔ بہت شکریہ۔ اور شعر دیکھیں کہ ایک بوڑھی یقین کی دنیا،
0: ایک بوڑھی یقین کی دنیا،
1: ایک بوڑھی یقین کی دنیا، ایک پل میں خیال خام ہوئی،
0: کیا بات،
1: ایک پل میں خیال خام ہوئی۔ بہت شکریہ۔ اور شعر دیکھیں کہ چھوڑ دی ضبط نے بھی زخم کی باغ،
0: کیا بات،
1: چھوڑ دی زخم ضبط نے بھی زخم کی باغ، پیس بھی کھل کے بے لگام ہوئی،
0: کیا بات،
1: پیس بھی کھل کے بے لگام ہوئی، پیس بھی کھل کے بے لگام ہوئی، موج در موج صف بصف ہوئے غم،
0: موج در موج
2: صف بصف ہوئے غم،
1: موج در موج صف بصف ہوئے غم، زندگی سب کی پیش امام ہوئی،
0: کیا بات ہے،
1: موج در موج صف بصف ہوئے غم، زندگی سب کی پیش امام ہوئی، خوش ہوا خون جلا کے دل بھی سفیر،
0: کیا بات ہے، خوش ہوا،
1: خوش ہوا خون جلا کے دل بھی سفیر، چشمے گریا بھی شاد کام ہوئی،
0: کیا بات ہے،
1: چشمے گریا بھی شاد کام ہوئی، آنے والی ہے رات شام ہوئی، روشنی بس یہیں تمام ہوئی۔ آخر میں غزل سے چار شعر اور دیکھیں۔ مطلع ہے کہ عجیب بے حس و بیزار ہوتے جا رہے ہیں، عجیب بے حس و بیزار ہوتے جا رہے ہیں، ہم اپنے عہد کے سردار ہوتے جا رہے ہیں، عجیب بے حس و بیزار ہوتے جا رہے ہیں، ہم اپنے عہد کے سردار ہوتے جا رہے ہیں، خبر لے اے میرے شاہ ستم ظریف خبر، خبر لے اے میرے شاہ ستم ظریف خبر، تیرے ظریف عزادار ہوتے جا رہے ہیں،
0: کیا بات،
1: بہت بہت شکریہ۔ تیرے ظریف عزادار ہوتے جا رہے ہیں، ہے جاری آبلوں کا بننا پھوٹنا پہم، ہے جاری آبلوں کا بننا پھوٹنا پہم، نمی سے خار بھی تلوار ہوتے جا رہے ہیں، بہت بہت شکریہ۔ نمی سے خار بھی تلوار ہوتے جا رہے ہیں۔ اور آخری شعر کی، اٹھو کی حبس کی شدت سے قید خانے کے سنگ،
0: کیا بات،
1: اٹھو کی حبس کی شدت سے قید خانے کے سنگ، چٹخ کے رخنے دیوار ہوتے جا رہے ہیں، چٹخ کے رخنے دیوار ہوتے جا رہے ہیں، عجیب بے حس و بیزار ہوتے جا رہے ہیں، ہم اپنے عہد کے سردار ہوتے جا رہے ہیں۔ بہت بہت شکریہ۔
0: بہت خوب، بہت شکریہ سفیر صدیقی صاحب۔ اور سامعین کرام، آپ یقیناً ان کے اشعار سے محظوظ ہوئے ہوں گے، اور ہم ان کو وقتاً فوقتاً بلاتے رہتے ہیں۔ آپ ان کو یوٹیوب پر، سوشل میڈیا